0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-67 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
1: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
5: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-20-51 98-41-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
6: एलम्बु एफएम 89.6 मेगाहर्ज।

Time check. It's 6 p.m. अहिले साँझको 6 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। राहत सामग्री पुर्यायो। नेपाली कांग्रेसले शेरबहादुर देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने संस्थापन इतर पक्षको निर्णय। सरकारले पहिरो प्रभावित जिल्लामा बहुगर्भिक अध्ययन टोली पठाउँदै प्रगतिशील लोकतान्त्रिक पार्टी प्रालोपाले आगामी मंगिरमा राष्ट्रिय सम्मेलन गर्ने। भारतीय सेना प्रमुख सेट काठमाडौँमा आइपुग्यो। इण्डोनेसियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 जना पुग्यो। 5,000 विस्थापित। र अस्ट्रेलियाको टप एन टी20 सिरिज खेल्न नेपाल ए टोलीको विदाई। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको उद्योग वाणिज्य संघको 32 स्थापना दिवसको अवसरमा चौतारामा रहेको शहीद स्मृति आवासीय बालग्राममा रहेका 49 जना अनाथ र टुहुरा बालबालिकालाई ट्र्याकसुट सहयोग गरिएको छ। संघले सामाजिक उत्तरदायित्व वहनका लागि भनेर बालग्रामका बालबालिकाहरूलाई उक्त पोशाक प्रदान गरिएको संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनु भएको हो। सामाजिक कार्यमा अग्रसर संघको कार्यको प्रशंसा गर्दै ज्ञान मन्त्रीका माविका प्रधान अध्यापक पुण्य प्रसाद गजुरेल, विद्यालय व्यवस्थापन समिति

निरन्तरता पाओस् भन्ने कामना समेत गर्नुभएको छ। हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले आगामी दिनमा बालग्राममा आवश्यकता आधारित सहयोग प्रयोग सहयोग प्रदान गर्ने वचनबद्धता समेत जनाएको छ। संघको शाखा कार्यालय चौतारोको सभा हलमा चौतारा र आसपासका उद्योगी र व्यवसायको विधि पक्षहरूमा केन्द्रित रहेर अन्तर्क्रिया कार्यक्रम समेत गरिएको छ। अन्तर्क्रिया कार्यक्रममा होटल, औषधि, खाद्यान्न, दूध, डेरी र मासु व्यवसाय को गुनासो सुन्ने र उक्त गुनासो उपर समाधानका विधि र प्रक्रियाका विषयमा छलफल गरिएको थियो। संघका अध्यक्ष बुद्धराज बस्नेतले कुनै पनि उद्योगी र व्यवसायीले शिर उच्च राखेर ढुक्कसँग काम गर्ने वातावरण सृजनाका लागि संघले भूमिका खेल्दै आएको समेत बताएका छन्। राष्ट्रिय खबर, जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या चारजना पुगेको छ। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङ क्षेत्रमा लेन्देखो लेदो सैदा पहिरोमा परि तीनजनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा भेरी नगरपालिका दुई सालधारा बस्ने 52 वर्षीय केदार कार्की, 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय राति खत्री रहेको सशस्त्र प्रहरीले जनाएको छ। कार्कीको उपचारको क्रममा नेपालगंजमा ज्यान गएको छ भने पहिरोमा हराइरहेका चारजना मध्ये उमा र रतिको शव भेटिएको छ। रिसाङ क्षेत्रमा हिजो बेलुका पहिरो खसेको थियो। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुलमा जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहान पहिरो प्रभावित क्षेत्रमा परिचालन गरिएको हो। सही पहिरोको कारण स्थानीय रामबहादुर शाही, सिद्धिबहादुर कामी, कमला कार्की, अनिता कार्की, युनिसा शाही, सुन्तली सदरा र भद्रकला कार्की घाइते भएका छन् र हरिश पहिरो लगतै घरबाट निस्किएकोमा सम्पर्कविहीन भएको समेत बताएको छ र प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तीका सामग्री समेत प्रभावित क्षेत्रमा पठाएको छ। 150 थान त्रिपाल, कम्बाल 350 थान, ब्ल्याङ्केट 185 थान, टेन्ट 20 सेट, पिरफर्म प्लास्टिक 4 क्विन्टल, चामल 200 प्याकेट, चाउचाउ र चिउरा पठाएको मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय सुर्खेतका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट प्रस्तुत 5 प्रतिवेदन परिमार्जन सहित पारित गरिएको छ। गत शुक्रबारबाट काठमाडौँमा जारी राष्ट्रिय भेलामा शनिबार 5 प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो। भेलामा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्व कोष अध्यक्ष उमाकान्त चौधरीले पेश गरेको संगठनिक प्रस्ताव, एनपी साउदले पेश गरेको समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून र विधान सम्बन्धीको प्रस्ताव परिमार्जन सहित पारित भएको छ। शनिबार प्रस्तुत भएको विधेयक प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी भएका विभिन्न र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। समूहका नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा पनि राखिएका थिए र भेलामा बोल्नुहुँदै पूर्व उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको 15 महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने प्रस्ताव अगाडि राखिएको समेत बताएको छ र 15 महाधिवेशनसम्म पार्टीको नियमित काम कार्यवाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजक संयोजन गर्दै जाने निधिले बताउनु भएको हो। नेपाली कांग्रेसको देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले 15 महाधिवेशन तयारीको जिम्मा पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिएको छ। सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रति कार्य कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको थावङ गाउँपालिका र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी गाउँपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासको क्षेत्रमा प्रारम्भिक भौगोलिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरिएको हो। अध्ययन टोलीले जल तथा मौसम विज्ञान विभागको समेत सहभागिता गराउने निर्णय गरिएको छ। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा जमीन गल्ने, पहिरो जाने र बस्ती थप जोखिममा पर्न सक्ने अवस्था देखिएपछि प्रभावित क्षेत्रको भौगोलिक अध्ययन गर्न लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण
तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभएको हो। अध्ययनबाट पहिरोको जोखिमको अवस्था, जमीनको स्थायित्व र प्रभावित क्षेत्रको थप जोखिम पहिचान गरी आवश्यक सुरक्षा र व्यवस्थापनका उपाय र सहयोग पुग्ने अपेक्षा गरिएको

छ। कमाण्ड पोस्टले मनसुन सक्रिय रहेकाले पहाड़ी तथा हिमाली क्षेत्रमा लगातार वर्षाका कारण पहिरोको जोखिम बढ़ी रहेको भन्दै सम्बन्धित निकायले पूर्व तयारी तथा प्रतिकारका काम प्रभावित बनाउन समेत निर्देशन दिएको छ। साथै मनसुनजन्य विपदबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन मनसुन प्रतिकारीय कमाण्ड पोस्टले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई निर्देशन पनि दिएको छ। कमाण्ड पोस्टले अवरूद्ध सड़क, खानेपानी, सिंचाई लगायतका अति आवश्यक सेवा तत्कालका लागि मरमत सम्भार गरी संचालनमा ल्याउन सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी प्रालोपाले आगामी मंगसिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको छ। आज बसेको सचिवालयको विस्तारित बैठकले मंगसिर 5, 6 र 7 गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको हो। यस बैठकले पार्टीको संरक्षकमा जनार्दन शर्मा प्रभारकार रहने निर्णय समेत गरेको छ। दुर्गा सेवाको टीम र राम कार्कीलाई उज्जवल भविष्यको कामना सहित विदाई गरिएको समेत जानकारी गराएका छन्। भारतीय सेना प्रमुख धीराज सेठ काठमाडौँमा आइपुग्नु भएको छ। 5 सदस्यीय टोलीको नेतृत्व गर्दै सेठ आइतबार आज काठमाडौँमा आइपुगेको हो। भारतीय सेना प्रमुख सेठलाई नेपाल भ्रमणका क्रममा सोमबार नेपाली सेनाको मनार्थ प्रधान सेनापति दर्जा दिइने कार्यसूची रहेको छ। नेपाल र भारतमा सेना प्रमुख नियुक्त भएपछि एकले अर्काको देशमा भ्रमण गर्ने र मानार्थ महारथीको दर्जा दिने प्रचलन पनि रहेको छ। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई पनि नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा एक विशेष समारोहका बीच राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मनार्थ महारथी दर्जा चिन्ह दिएको थियो। स्रोतको अनुसार नेपाल भ्रमणको क्रममा सेठले रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान सेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्ता गर्ने तयारी गरिएको छ र बालेन्द्र प्रधानमन्त्री शाह बनेपछि भारतबाट उच्च स्तरीय भ्रमणमा आउने सेठ सबैभन्दा उच्च अधिकारीको व्यक्तिको रूपमा चिनिएका छन्। हेलम्बु खबरमा अब विदेशको खबर। इण्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 जना पुगेको छ। भूकम्पपछि करिब 5,000 मानिस विस्थापित भएका छन्। भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक सिक्का रिजेन्सीमा 3,300 भन्दा बढ़ी मानिस घरबाट विस्थापित भएका छन्। भूकम्पमा परि कम्तीमा 157 वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने करिब 200 वटा घरमा क्षति पुगेको छ। भूकम्पमा परि 36 जना गम्भीर घाइते भएका छन् भने 77 जनालाई सामान्य चोट लागेको उच्च स्वास्थ्य उपस्वास्थ्य मन्त्री बेन्जामिन पाउलस एक्टिभले आज जानकारी गराएको छ र साना साना द्वीपहरूमा फैलिरहेको भौगोलिक अवस्थाका कारण ससाना द्वीपहरूमा उद्धार तथा कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएको छ र उद्धार र राहतका लागि देशैभर 3,500 भन्दा बढ़ी सैनिक प्रहरी र आपतकालीन उद्धारका लागि 3 वटा हेलिकप्टर र 1 वटा उद्धार जहाज परिचालन गरिएको समेत जनाएको छ। खबरमा अब खेल खबरमा अस्ट्रेलियाको डार्विन आयोजना हुने टप एण्ड टी20 सिरिज खेल्न जाने नेपाल ए राष्ट्रिय क्रिकेट टोलीलाई आज विदाई गरिएको छ। होटल अमरावतीमा आयोजित विदाई कार्यक्रममा टोलीका खेलाड़ी, प्रशिक्षक र क्रिकेट सम्बन्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो। नेपाल क्रिकेट संज्ञानले सिरिजका लागि अनिल शाहको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा अनिल सिंह, क्रिराज दास, मानव यादव, कुशल भुर्तिल, पवन सारफ अनि त्यसै गरी यदीप ढुम्रे, कुशल मल्ल, लोकेश बम, राशिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजान ढकाल रहेका छन्। टोलीमा राष्ट्रिय टोलीका अनुभवी खेलाड़ीसँगै नेपाल एका नियमित तथा उदयमान घरेलु खेलाड़ीहरूको पनि समेटिएको छ। नेपाल एले अगस्त 21-30 डार्विनमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। नेपालले सन् 2025 पहिलो पटक अस्ट्रेलियाको डार्विनमा आयोजित यस प्रतियोगितामा सहभागी जनाएको थियो। नेपाली समुदायको बलियो समर्थन र प्रतियोगिताको बढ़दो अन्तर्राष्ट्रिय पहिचानका कारण नेपालले पुनः प्रतियोगितामा सहभागी गराएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक।
डल्फामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। राहत सामग्री पुग्यो। नेपाली कांग्रेसले शेरबहादुर देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने संस्थापन नेतृत्व पक्षको निर्णय। सरकारले पहिरो प्रभावित जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउँदै प्रगतिशील लोकतान्त्रिक पार्टी प्रालोपाले आगामी मंगिरमा राष्ट्रिय सम्मेलन गर्ने तयारी। भारतीय सेना प्रमुख सेट काठमाडौँमा आइपुग्यो। इण्डोनेसियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुग्यो। 5,000 विस्थापित। र अस्ट्रेलियाको टप N20 सिरिज खेल्न नेपाल ए टोलीको विदाई। 5:06 समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचै गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसिक्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए,
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: के भयो, के पो हल्ला खल्ला हो यो?
12: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
13: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
11: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
13: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
12: हो त है, हामीले त ध्यानै नदिएको।
13: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
14: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
15: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तुत गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। सदा जस्तै कार्यक्रम जीवनको वचनमा आज पनि म धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेको छु। मलाई विश्वास छ तपाई प्रभुको वचन सुन्नको लागि तयार हुनुहुन्छ अनि शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ भन्ने पनि मैले विश्वास गरेको छु। आउनुहोस्, म ढिलो नगरिकन गलातीको पुस्तकबाट प्रभुको वचन यहाँहरूको माझमा लिएर आएको छु। म वाचन गर्नतर्फ लाग्नेछु। गलातीको पुस्तक अध्याय पाँचमा आज हामी छौ र अध्याय तेह्रदेखि छब्बीसमा के लेखिएको छ त्यसका बारेमा आज हामी चर्चा गर्नेछौ। शीर्षकमा लेखिएको छ, पवित्र आत्माबाट जीवन। भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका छौ, केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बन। किनभने समस्त व्यवस्था एउटै वचनमा भएको छ, तैले आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर। तैले आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर। तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भने त होसियार गर, तिमीहरू एक अर्काबाट नै खत्तम हुन नपुगोस्। तिमीहरू एक अर्काबाट नै खत्तम हुन नपरोस्। तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पूरा नगर, किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरूद्ध हुन्छन् अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरूद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नको निम्ति यो चाहिँ एक अर्काको विरूद्धमा हुन्छन्। तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोहोर्याइएका हौ भने त तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ। पापमय स्वभावका कुराहरू प्रत्यक्ष छन् जो यिनै हुन्: व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, तन्त्र मन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, पियकडपन, अश्लील मोज मज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हुँ। जस जसले यस्ता कामहरू गर्दछन् परमेश्वरका राज्यका हकदार बन्ने छैनन्। तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूको विरूद्धमा कुनै व्यवस्था छैन। तर तिमीहरू जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसा सहित क्रूसमा ठाँकिदिएका छन्। हामी पवित्र आत्माद्वारा जिउँदछौ, आत्माकै अनुसार हिँडौं। हामी अहंकारी नहौं, एउटाले अर्कोलाई रिस नउठाउ र एउटाले अर्कोलाई ईर्ष्या नगरौं। प्रियहरू, वचन सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। हामीले यति बेला पढेको खण्ड गलातीको पुस्तक पाँच अध्यायको तेह्रदेखि छब्बीस पदसम्म रहेको थियो। पावलले विशेष गरी गलातीको मण्डलीलाई उनीहरूले जुन झुटो शिक्षाको पछि लागेर परमेश्वरको जुन अनुग्रहलाई बेवास्ता गरेका थिए त्यसतर्फ मण्डलीलाई सचेत गराउनको लागि पावलले यो पत्र लेखेका थिए। पावलले गलातीको मण्डली जुन परमेश्वरको अनुग्रहलाई र प्रभु येशू ख्रीष्टमाथि गरेको हाम्रो विश्वासद्वारा हामी बाँचेका छौं भन्ने कुरालाई बेवास्ता गरेका थिए र उनीहरू आफ्नै व्यवस्था पालनमा लागेका थिए। त्यसबाट उनीहरूलाई फर्काउनको लागि, सचेत गराउनको लागि यो भनिरहेका थिए। उनले शुरूदेखिका खण्डहरूमा तिमीहरू अनुग्रहद्वारा र विश्वासद्वारा बाँचेका छौ भनेर भनिरहेका थिए। अनि पावलले यहाँ भन्दैछन् कि अब हामी जिउने चाहिँ पवित्र आत्माबाट हो। हामी प्रभु येशू ख्रीष्टमा स्वतन्त्र भएका छौं। हामीले गरेको कामबाट हाम्रो आज्ञा पालनबाट हामीले मुक्ति र उद्धार पाउने होइन, तर प्रभुको सित्तैको वरदान स्वरूप हामीले मुक्ति र उद्धार यीशु ख्रीष्टमाथि गरेको विश्वासद्वारा पाइसकेका छौं। तर अब मुक्ति र उद्धार पाइसकेपछि हामी कसरी जिउने भन्ने कुरा चाहिँ पावलले यहाँ सिकाएका छन्। अनि पावलले भन्दछन् कि पवित्र आत्माबाट चाहिँ जिउनु पर्दछ, वाकिङ बाई द स्पिरिट लिभिङ इन द फ्रिडम अफ क्राइस्ट भनेर यहाँ बताइएको छ, व्यवस्थाद्वारा होइन। प्रियहरू, म फेरि पनि भन्न चाहन्छु कि क्रिश्चियन विश्वास चाहिँ पापबाट चाहिँ स्वतन्त्र हो। हामी स्वतन्त्र भएका छौं, तर क्रिश्चियन विश्वास चाहिँ पाप गर्नको लागि स्वतन्त्र होइन। तर पापबाट चाहिँ हामी स्वतन्त्र भएका छौं, अब हामी स्वतन्त्र परमेश्वरलाई आराधना गर्नका लागि स्वतन्त्र भएका छौं, हामी अरू मानिसहरूलाई प्रेम गर्नको लागि हामी स्वतन्त्र भएका छौं। क्रिश्चियन फ्रीडम इज नट फ्रीडम टु सिन, फ्रीडम टु सर्व गड एण्ड लभ अदर। गलातीको पुस्तक 5:16 यसरी लेखिएको छ, तर म भन्दछु पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पूरा नगर। धेरै समय हामी प्रभुलाई विश्वास गरेर पनि अझै पापमय स्वभावमा हामी जिइरहेका हुन्छौं। हो, हामी पापमय स्वभावमै हामी जन्मियौं। कोही पनि मानिसहरू धर्मी छैनन्, सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट पुग्न चुकेका छन्। तर तपाईँ र मैले प्रभु येशूलाई विश्वास गरिसकेपछि तपाईँ र मेरो पाप क्षमा भइसकेको छ। त्यसो भए के अब परमेश्वरले हाम्रो पाप क्षमा गर्नुभयो, अब हामी पाप गर्नलाई स्वतन्त्र भएका छौं भन्ने हो त? होइन प्रियहरू, अब त हामी झन परमेश्वरप्रति धन्यवादी भएर अब परमेश्वरको महिमा हुने काममा हामी स्वतन्त्र भएका छौं। पहिले हामी पापको बन्धनमा थियौं, हामी परमेश्वरको महिमासम्म पुगेका थिएनौं, तर आज हाम्रो पाप क्षमा भइसकेको छ भनेपछि तपाईँ र हामी अब परमेश्वरको नजिक छौं, परमेश्वरको अंगालोमा छौं, उहाँको सन्तान भएका छौं, उहाँको साझे उत्तराधिकारी भएका छौं, उहाँको स्वर्गीय राज्यको हकदार भएका छौं भनेपछि आज तपाईँ र हामी अब परमेश्वरको आराधना गर्न, उहाँको स्तुति महिमा गर्नको लागि, उहाँको राज्य विस्तार गर्नका लागि स्वतन्त्र भएका छौं। हामी अरू मानिसहरूलाई परमेश्वरको प्रेम गर्नका लागि स्वतन्त्र भएका छौं। हामी एक समय बन्धनमा थियौं, हामीलाई पापले जहिले पनि अधर्म र अनैतिक कुराहरूतिर मात्रै हामीलाई डोर्याउँदथ्यो, हाम्रो जीवनलाई बर्बाद गरेको थियो, हामी नर्कतर्फ गइरहेका थियौं, हामी मृत्युतर्फ गइरहेका थियौं। हामी त्यति बेला बन्धनमा बाँधेको कारणले गर्दाखेरि परमेश्वरको महिमा गर्न सक्दैनथ्यौं, हामी अरू मानिसहरूप्रतिको प्रेम देखाउन सक्दैनथ्यौं। परमेश्वरको प्रेमलाई मानिसहरूको समक्ष दर्शाउन हामी सक्दैनथ्यौं, हाम्रो आँखा अध्यारो थियो, हामी अध्यारोमा थियौं। तर अब हामी परमेश्वरको प्रकाशले उज्यालोमा छौं, अब हामी सबै कुराबाट स्वतन्त्र भएका छौं। फ्रीडम टु लभ, हामीले अब मानिसहरूलाई प्रेम गर्नको लागि हामी स्वतन्त्र भएका छौं। त्यसकारण पावलले भन्दछन् तिमीहरूको स्वतन्त्रता अब पापमय स्वभावका लालसा पूरा गर्नतर्फ नलाग। गलातीको पुस्तक 5:13 भन्दछ कि तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ, केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बन। आज तपाईँ र हामी एक अर्काको सेवक बन्नको लागि स्वतन्त्र छौ, प्रभुले हामीलाई त्यसको लागि चुन्नु भएको छ। मत्तीको पुस्तक 22:37-40 यसरी लेखिएको छ, उहाँले तिनलाई भन्नुभयो तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु, महान र प्रथम आज्ञा यही हो, दोस्रो पनि त्यस्तै छ, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। प्रियहरू, आज क्रिश्चियन विश्वास के हो भनेर कसैले प्रश्न गर्यो भने तपाईँको छिमेकीलाई तपाईँ जस्तै प्रेम गर्नु क्रिश्चियन विश्वास हो। आज प्रभुमाथि गरेको हाम्रो विश्वास यसैमा झल्किनु पर्दछ कि तपाईँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु पर्दछ। हामी त्यसको लागि स्वतन्त्र भएका छौं। हामी पहिले बन्धनमा थियौं प्रियहरू, तर आज प्रभुको प्रेमलाई हामीले ग्रहण गरेका छौं अनि त्यो प्रेमलाई चाहिँ मानिसहरूको समक्ष हामीले पुर्याउन सक्नु पर्दछ। तपाईँलाई म यही प्रश्न गर्न चाहन्छु, आफूले आफूलाई तपाईँले प्रश्न गर्नुहोस्, के मैले आफ्नो सेवा गरेको छु अथवा मेरो जीवनले मैले अरूको सेवा गरेको छु? तपाईँको जीवनबाट कसको सेवा तपाईँले गरिरहनु भएको छ विचार गर्नुहोस्। त्यसै गरी अहिले भर्खरै हामीले अध्ययन गरेको खण्डमा यहाँ दुईवटा महत्वपूर्ण कुरा भनिएको छ, जहाँ विश्वासी जीवनको एउटा आत्मिक युद्धको बारेमा कुरा गरिएको छ। हामी एउटा स्पिरिचुअल वारफेयरमा हुन्छौं, जहाँ चाहिँ हाम्रो शरीर र आत्माको बीचमा चाहिँ एउटा युद्ध सधैँभरि चलिरहेको हुन्छ। तपाईँ र म भित्र पवित्र आत्माको बास छ अनि हामी चाहिँ पवित्र आत्माको कुरा सुन्ने हुनुपर्दछ। पवित्र आत्मासँग हाम्रो घनिष्ठ सम्बन्ध रहनुपर्दछ। तर मानिसको पापमय स्वभावले हामी शरीरको कुरातिर बढी वास्ता गर्न पुग्दछौं। आजको मुख्य शीर्षक नै पवित्र आत्मा अनुसार चल्नु रहेको छ प्रियहरू, वाकिङ बाई द स्पिरिट, लिभिङ इन फ्रिडम अफ क्राइस्ट। परमेश्वरको पवित्र आत्माद्वारा हामी हिँड्नु आवश्यक छ। जहिले पनि युद्ध हुन्छ कि परमेश्वरले हामीलाई एउटा धार्मिक जीवन जिउनको लागि सिकाउनुहुन्छ, तर हामी यदि पवित्र आत्माको कुरा नसुनिकन संसारको र आफ्नो शरीरको लालसा, पापमय स्वभावको लालसामा हामी ध्यान दिन्छौँ भने हामी पवित्र आत्मा अनुसार होइन तर शरीरको कुरा र पापमय स्वभाव अनुसार हामी चलेको हुँदछौं। फेरि म गलाती 5:16-17 पद पाठ गर्न गइरहेको छु। तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पूरा नगर, किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरूद्ध हुन्छन् अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरूद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नको निम्ति यी चाहिँ एक अर्काको विरूद्धमा हुन्छन्। पक्कै पनि तपाईँ हामीले हाम्रो दैनिक जीवनमा यो कुरालाई मनन गरेका छौं प्रियहरू। जब कुनै परीक्षा तपाईँ हाम्रो जीवनमा आउँदछ, हामीलाई त्यो नगर्नको लागि पवित्र आत्माले हामीलाई रोक्नुहुन्छ। पवित्र आत्मा तपाईँ र मेरो हृदयभित्र वास गर्नुभएको छ। छनौट तपाईँको हातमा छ प्रियहरू, तपाईँ पवित्र आत्मालाई रोज्ने अथवा उहाँसँग हिँड्नको लागि रोज्नुहुन्छ अथवा आफ्नो पापमै इच्छा अनुसार शरीर अनुसार चल्नुहुन्छ, त्यो तपाईँको हातमा छ। प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु कि पवित्र आत्मा अनुसार तपाईँ हिँड्नुहोस्। त्यसका लागि के गर्न सकिन्छ? आज तपाईँ र मैले हामी एउटा युद्ध मैदानमा छौं, हामी निरन्तर संघर्षमा रहिरहेका हुन्छौं। प्रभुको राज्यमा अगाडि बढ्न नदिनका लागि शरीरका कुराहरूले, संसारमा भएका पापमय स्वभाव, हाम्रो पापमय स्वभावले हामीलाई तानिरहेको हुन्छ। तर त्यसबाट बस्नको लागि हामीले निरन्तर संघर्ष गरिरहनु पर्ने हुन्छ अनि छनौट चाहिँ पवित्र आत्मा अनुसार हिँड्ने छनौट तपाईँ र मैले गर्नुपर्ने हुन्छ। एपिसीको पुस्तक 6:13-18 पद म यहाँहरूको बीचमा पाठ गरिदिन चाहन्छु। यसैकारण परमेश्वरका सारा हात हतियार उठाऊ र यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खड़ा हुन सक्ने हौ। यसकारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छाती पाता लगाएर खड़ा हौ र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार हौ। साथै विश्वासको ढाल उठाओ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाओ र पवित्र आत्माको तरवार लियो जो चाहिँ परमेश्वरको वचन हो। प्रियहरू, आज तपाईँ र हामी चाहिँ परमेश्वरको राज्यको सन्तान हौ। तपाईँ र हामी परमेश्वरको चुनिएको जाति हौ। हाम्रो पापहरू, हाम्रो अधर्महरू सबै प्रभु येशू ख्रीष्टले कलवरीको क्रूसमा उहाँले बगाइसक्नु भएको छ, कलवरीको क्रूसमा क्षमा गरिसक्नु भएको छ। तर जब हामी विश्वासी जीवनमा हामी अगाडि बढ्छौं, हामीलाई त्यो परमेश्वरको राज्यमा अगाडि बढ्नको लागि विभिन्न किसिमका अवरोधहरू मध्ये हाम्रा पापमय स्वभावहरूले पनि हामीलाई अप्ठ्यारो गर्दछ, हामीलाई परीक्षामा ल्याउँदछ। यहाँ विस्तृत रूपमा पावलले बताएका छन् कि पापमय स्वभावहरू, व्यभिचारहरू, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, तन्त्र मन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, पियक्कडपन, अश्लील मोज मज्जा र यस्तै अरू पनि धेरै प्रकारका पापमय स्वभाव छन् जसले तपाईँ र हाम्रो शरीरतर्फ हामीलाई डोर्याइरहेको हुन्छ। त्यसकारण म तपाईँलाई भन्दछु, यदि यी कुराहरू हामी विश्वासी जीवनमा पनि हामी गर्दछौ, प्रभुलाई विश्वास गर्छौं तर यस्ता कुरातर्फ हाम्रो जीवनमा हामी लागिरहेका छौं भने यहाँ पावलले स्पष्टसँग बताएका छन् कि त्यो व्यक्तिहरू परमेश्वरको राज्यको हकदार बन्ने छैनन्। आज हामी स्वर्गीय राज्यको हकदार बनेका छौं, उहाँको सन्तान बनेका छौं, तर अझै पनि हामी उहाँको सन्तान हुँदाहुँदै यस्ता खालका क्रियाकलापहरू, पापमय स्वभावहरू हाम्रो जीवनबाट हामी अझै पनि गरिरहन्छौं भने प्रियहरू, हामी स्वर्गीय राज्यको हकदार बन्ने छैनौं भनेर पावलले यहाँ बताएका छन्। तर प्रियहरू, हामी आत्मा अनुसार चल्ने चाहिँ कस्तो हुनुपर्दछ। आत्मा अनुसार चल्ने भनेको जब हामी पवित्र आत्मातर्फ ध्यान लगाउँदछौ, जो हामीभित्र बास बस्नुहुन्छ, हामी उहाँको आवाज सुन्ने प्रयत्न गर्दछौ अनि वचनतर्फ हामी ध्यान केन्द्रित गर्दछौं भने प्रियहरू हाम्रो जीवनमा आफसे आफ पवित्र आत्माको फलहरू देखा पर्दछन्। यहाँ पाउलले पवित्र आत्माको फलहरू फलाओ भनेर भन्नुभएको छैन, तर उहाँले भन्नुभएको छ कि पवित्र आत्माको फलहरू यिनै हुन्। भनेको अर्थ जब तपाईँ र मैले विश्वास गर्दछौ, तपाईँ र हाम्रो जीवनमा पवित्र आत्माको फल आफसे आफ देखा पर्दछन्। त्यो भनेको प्रेम हो प्रियहरू, आनन्द हो, शान्ति हो, धैर्य हो, दया हो, भलाई हो, विश्वस्तता, नम्रता र संयम हुन्। यी कुराहरू जब तपाईँ र मैले पवित्र आत्माको कुरा सुन्ने प्रयास गर्दछौ, यो कुराहरू हाम्रो जीवनमा आफै आउँदछ। हामी मानिसहरूलाई प्रेम गर्नतर्फ अगाडि बढ्दछौ। हामी जस्तो छौं त्यस्तै अवस्थामा आनन्द मनाउन सक्दछौं। हामी हरेक परिस्थितिमा शान्त रहन सक्दछौं। हामी कुनै पनि कुरामा हतार गर्ने, हतोत्साहित हुने होइन, तर धैर्य गर्न सक्ने सामर्थ्य पवित्र आत्माले तपाईँ र हाम्रो जीवनमा दिनुहुन्छ। हामीमा दया देखिन्छ, मानिसहरूप्रति हाम्रो हृदय दयाले भरिन, मानिसहरूप्रति विभिन्न समस्यामा परेका, खाँचोमा परेका व्यक्तिहरूप्रति हाम्रो हृदय दयाले भरिन्छ। कसैलाई हामीले भलाई गर्नको लागि पवित्र आत्माले हामीलाई सिकाउनुहुन्छ। विश्वस्तता, कसैमाथि हाम्रो विश्वास अथवा परमेश्वरमाथिको तपाईँ र मेरो विश्वास दिन प्रतिदिन बढेर जान्छ। नम्रता, तपाईँ हामी नम्रतामा रहन सक्दछौ र आत्मसंयमी हामी हुन सक्दछौ। अनि यो यति बेला मात्र सम्भव हुन्छ जब तपाईँ र हामी पवित्र आत्मा अनुसार हिँड्ने छनौट गर्दछौ। त्यसकारण यहाँ पाउलले भनेका छन् अन्तिममा कि हामी पवित्र आत्माद्वारा जिउँछौ भने आत्माकै अनुसार हिँडौं, हामी अहंकारी नहौं, एउटाले अर्कोलाई रिस नउठाउं र एउटाले अर्कोलाई ईर्ष्या नगरौं। प्रियहरू, बाइबलको शिक्षा यही छ कि यदि हामी परमेश्वरको आत्मा अनुसार हामी चल्छौं भने हामी परमेश्वरको धार्मिकता, परमेश्वरको प्रेम मानिसहरूलाई देखाउन सक्दछौं। हाम्रो जीवन परिवर्तन हुन्छ। हामी पहिले कस्तो जीवनयापन गर्दथ्यौं, हामी कस्तो तौरले यो संसारमा बाँचिरहेका थियौं, अब हाम्रो जीवन निकै परिवर्तन हुन्छ। यदि तपाईँको जीवन परिवर्तन भएको छैन भने प्रियहरू, आफूले आफूलाई एकचोटि सोध्नुहोस् कि म पवित्र आत्मा अनुसार हिँडिरहेको छु अथवा पापमय स्वभावका लालसामा डुबेर परमेश्वरले दिनुभएको स्वतन्त्रतालाई मैले गलत तरिकाले प्रयोग गरिरहेको छु। यदि तपाईँ साँच्चीकै पवित्र आत्मा अनुसार हिँड्नुहुन्छ भने, परमेश्वरको आत्मा अनुसार तपाईँ बाँच्नुहुन्छ भने तपाईँको जीवन निकै नै परिवर्तन हुन्छ। प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु कि कार्यक्रम जीवनको वचन मार्फत तपाईँ दिन प्रतिदिन आफ्नो जीवनलाई निहाल्नुहोस्, दिन प्रतिदिन परमेश्वरप्रति धन्यवादी हुनुहोस् अनि उहाँले दिनुभएको यो असीम आशिषलाई ग्रहण गर्नुहोस्, त्यसमा रमाहाट गर्नुहोस्। जसरी दाऊदले परमप्रभुको स्तुति गर्दै नाच्दथे, झुम्दथे, परमेश्वरको लागि उनी दिन प्रतिदिन रमाहाट गर्दथे, म तपाईँलाई त्यही उत्साह दिन चाहन्छु। रमाउनुहोस्, तपाईँको पाप क्षमा भइसक्यो, तपाईँले अब कुनै पनि बलिदान दिनु आवश्यक छैन। सित्तैमा तपाईँ र मैले मुक्ति र उद्धार प्राप्त गरिसकेका छौ। यो कुरा सम्झिएर तपाईँ र हामी दिन प्रतिदिन उहाँप्रति, परमेश्वरप्रति धन्यवादी हौ र हाम्रो स्वतन्त्रतालाई फेरि पनि हामी गलत तरिकाले प्रयोग नगरौं। हाम्रो पाप क्षमा भइसक्यो, अब हामी अब पापबाट स्वतन्त्र भइसकेका छौं, तर पाप गर्नका लागि स्वतन्त्र होइनौ। हामी स्वतन्त्र भएका छौं कि हामी परमेश्वरलाई महिमा गर्नका लागि स्वतन्त्र भएका छौं र उहाँको महिमा अरू मानिसहरू समक्ष देखाउनको लागि, उहाँको प्रेम मानिसहरू समक्ष बाँड्नको लागि हामी स्वतन्त्र भएका छौं। यसकारण म तपाईँलाई यही उत्साह दिन चाहन्छु र आजको वचनबाट तपाईँ निकै नै आशिषित हुनुभयो होला भन्ने पनि म विश्वास गर्न चाहन्छु र यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद पनि व्यक्त गर्दै कार्यक्रम जीवनको वचनबाट म बिदा हुन्छु। हवस् त, जय मसीह।

प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।

0: पहिरोको कहर बढ्दै 5 दिनमै 22 जनाको मृत्यु। रोल्पा बाजुरा र जाजरकोटका संयौं परिवार विस्थापित। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन गर्ने। पहिरोको संकेत चिन्ह विज्ञको आग्रह।
1: मा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने।
0: क्षमता भन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5 लाख रूपियाँसम्म जरिवाना गरिँदै। कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको ओलीको दावी।
2: कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने। केसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान।
0: पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर बन्द। भिसा आइसकेका श्रमिक समेत नउडाउने निर्णय। कैलालीका 375 किसानलाई राहत स्वरूप अनुदान स्वरूप 5.5 करोड़ अनुदान।
3: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भार बहन क्षमता भन्दा बढ़ी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ।
0: र टप एण्ड T20 खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: पहिरोमा परि 5 दिनमा नै 22 जनाको मृत्यु हुनु प्राकृतिक विपत्ति भन्दा पनि बढ़ी हाम्रो कमजोर

0: पूर्व तयारी र अव्यवस्थित विकासको परिणाम हो। डोजरमुखी सड़क निर्माण, वन विनाश र जोखिमयुक्त बस्ती विस्तारले पहाड़ी क्षेत्रमा पहिरोको जोखिम झन बढ़ाएको छ। सरकारले पूर्व सूचना प्रणाली, जोखिम नक्साङ्कन, सुरक्षित बस्ती र वैज्ञानिक सड़क निर्माणलाई प्राथमिकता दिई विपद न्यूनीकरणमा ठोस कदम चाल्नुपर्छ। मानवीय क्षतिपछि राहत बाँड्ने होइन, विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
1: गएको पाँच दिनमा रोल्पा, बाजुरा र जाजरकोट पहिरोमा 22 जनाको मृत्यु भएको छ। रोल्पाको थवाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परे मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनसहरी गाउँपालिकाका 4 जनाको मृत्यु भएको छ भने हिजो मात्रै थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको हो। यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हिजो मात्रै जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोको कारण जोखिम बढ़ेपछि 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिममा रहेका करिब 60 देखि 70 घर परिवारका 150 देखि 200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा आश्रय दिएको छ। त्यसै गरी झ्याली खेत डाँडामा 16, चिसापानीमा 20, राउटेरी डाँडामा 15 र रिसाङ फारूलामा 3 जनालाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले सम्भावित विपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कामलाई निरन्तरता दिइरहेको प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
2: मुख्य रूपमा पछिल्लो पटक चाहिँ 3 जिल्लामा अलिकति बढ़ी प्रभाव देखिएको छ। जस्तो कि रोल्पा जिल्लामा यो थवाङ गाउँपालिका मा चाहिँ सुरुमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनसहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र हिजो मात्रै पनि रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेपत्ता हुनुहुन्छ र केही चाहिँ घाइते हुनुहुन्छ भने दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। त्यसै गरेर अर्को बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भयो र 2 जना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। र हिजो मात्रै हाम्रो जालकोट जिल्लामा यो चाहिँ धेरै नगरपालिका अर्ना 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ, करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने अब त्यसमा चाहिँ करिब करिब 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा, त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह, त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समितिसँग नियन्त्रण रूपमा सम्पर्क कायम गरी ती जिल्लाका को वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा, उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले स्थानीय तह, जिल्ला, त्यस्तै प्रदेश सरकार र संघीय सरकार लगायत यो विकास साझेदार सङ्घ संस्था, रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताका लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ। निरन्तर रूपमा चाहिँ हामीले सूचना सम्प्रेषण गरिराखेका छौँ, समन्वय गरिराखेका छौँ, सञ्चार भइराखेको छ।
1: सरकारले लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। जमीन भिरालो छ र लगातार पानी परिरहेको छ भने त्यस्ता स्थानका बासिन्दा अझ सतर्कता रहनुपर्ने पहिरो विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
3: आमाबाट झ्याप्पै पहिरो पनि जान सक्छ कहिलेकाहीँ। कहिलेकाहीँ हामी कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि, तर वास्तवमा त्यहाँ प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू 100 वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू परिवर्तन छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ
4: पहिरो जाँदैन। संकेत चाहिँ हामीलाई दिइरा हुन्छ कि हुँदैन
3: हुन्छ, पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नै त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नै त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो अलिकति खाल्डो परे जस्तो अलिकति सरे जस्तो त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
4: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
3: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्। नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
1: यसैबीच सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकारी कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनसहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगोलिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो। एक स्थानीय तह दुई उत्पादन अभियान अन्तर्गत कैलालीका 373 किसानले गएको गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान पाएका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार कार्यक्रम मार्फत कैलालीका 13 स्थानीय तहमा विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी उक्त अनुदान उपलब्ध गराएको हो। बाख्रा भैंसी बंगुर र मत्स्य पालनतर्फका फार्म समूह तथा सहकारीलाई 5,50,00,000 रूपियाँ अनुदान उपलब्ध गराएको हो। सरकारले सड़क तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न मालवाहक गाड़ीको भारवहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। प्रस्तावित सार्वजनिक सड़क विधेयकमा क्षमताभन्दा बढ़ी भार बोकी र सड़क तथा पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सड़कलाई दिगो बनाउन भारवाहन सीमा कडाई गर्न लागि बताउनुभयो।
5: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भारवहन क्षमता भन्दा बढी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ। त्यसो भावनाले त्यसलाई नियन्त्रण गर्न र चाहिँ सड़कलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानूनी जुन प्रावधान छ त्यसलाई हुबहु लागू गर्न मात्रै खोज्या हो, अरू केही गर्न खोज्या होइन। लोड ल्याउनलाई कुनै प्रब्लम छैन, एउटै ट्रकले तपाईँको चाहिँ 100 टन ल्याउनुहुन्छ भने पनि कुनै समस्या छैन, 100 टन पनि ल्याउन सक्नुहुन्छ एउटा ट्रकमा, तर एउटा एक्सलबाट पिचमा जाने चाहिँ भार भनेको 10.2 टन हाम्रो कानूनी प्रावधान छ। भार चाहिँ 10.2 टनमा चाहिँ सीमित राखेर एउटै ट्रकमा धेरैवटा एक्सल राखेर तपाईँले 100 टन ल्याउनुहोस् त्यसले कुनै बन्देज छैन।
1: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तत्काल राजनैतिक सहमतिबाट टुंगिनुभन्दा अब सर्वोच्च अदालतको फैसलातर्फ मोडिएको छ। आज पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीभित्रको विवाद समाधान भई कांग्रेस एकबद्धता हुने बताउनुभयो।
6: पहिलेको पार्टी अध्यक्षलाई मैले माने पनि थिएन, त्यो चाहिँ मैले भनेको थिएँ सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन, यसरी नगर्नु भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्य तरिकालाई धेरै साथीहरूलाई बाहिर राख्यो। त्यसको खिलाफमा हामीले अदालतमा गयौं, अदालतले भनेको छ यो अन्याय भयो भनेर। मलाई विश्वास छ अदालतको पूर्ण पठाउनु बाँकी छ, अदालतको पूर्ण निर्णय आउनु बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसै कारण अदालतलाई म हार्दिक पूरा विश्वास गर्दै अदालतलाई अदालतको लागि पनि मान्छु।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको बताउनु भएको छ। झापा एमाले आयोजना गरेको मिशन पार्टी जागरण अभियान उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र स्वीकार्य नहुने चेतावनी दिनुभयो।
7: केसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान। अस्तिमा अधिवेशन भएको तपाईँ हामी सबैलाई थाहा छ, हामी आफै पनि सहभागी भयौँ होला, आफै केन्द्रीय सदस्य थुप्रै छानिएका होला। अध्यक्ष हटाउँछु भनेको छ, के भनेको छ, अहिले यी सबै कुराहरू बेकार गर्नु। त्यसर्थ साथीहरू पार्टीप्रति एकदम दृढ विश्वासका साथ अगाडि बढ्नुहोस्, मेरो आग्रह छ। केही हुनेवाला होइन।
1: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप एनडी टी20 प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डर्बिनमा अगस्त 20 30 हुनेछ। अस्ट्रेलियाको घरेलु तथा अन्य अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसरलाई नेपाली खेलाड़ीका लागि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ। नेपालले यसअघि पनि टप एण्ड टी20मा सहभागिता जनाइसकेको छ र अस्ट्रेलियामा नेपाली क्रिकेटको समर्थक आधार समेत बलियो रहेको आयोजकले जनाएको छ।
0: कतै अविरल वर्षाले बाढ़ी पहिरो, कतै पानी नपर्दा खेत बाँझै।
8: दुई महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन।
9: पानी ठिलो फैर यस्तो फैर बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ, खेती
0: सिंचाई अभावले थलियो धान खेती, दाङमा सयौं बिघा बाँझै। रिपोर्ट। पहिरोको पीड़ामा बाल बालिका सुरक्षाको खोजीमा सरकार कुर्दै। सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ, तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्थापन नभएका कारण दाङमा सयौं बिघा जमीनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको ब्याड पनि सुक्न थालेको छ।
13: दाङमा सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। घोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी,
14: पानीले खेल्न भयो, पहिले त साउनको
9: पानी ठिलो फैर यस्तो फैर बिहार पनि सिक्किएको पानी पनि यस्तो छ बल्ल घाटा लाग्छ खेती अहिले पनि ढुन्न के पानी पर्दैन रोपा धान त्यस्तै छ
13: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन् अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ कोराही आठ ढिकपुरकारका किसान जगदीश कुमार हरिजन
14: हामीलाई धेरै मार्का परेछ अर्को कुवाबाट हामीले के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् दुई महिनाको बिउ भइसक्यो पानी आकाशबाट आउँदैन हाम्रो गरीब जनताहरूको कहीँ व्यवस्था छैन के गर्ने अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेका थियौँ अब पानी आकाशबाट पनि आन्न कहीँबाट पनि आन्न हामी किसानले कहाँबाट कसरी खुन्छ के गरौँ
13: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कुराही आठ ढिकपुरका किसान टेक बहादुर खड्का
15: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन र एक त प्रकृतिले पनि अलिक ठग्यो आकाशबाट पनि पानी परिरहेको अवस्था छैन अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागे पनि छैन अझै बाँझैछ हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिँचाइ गर्दै लगाउँदै गरिरहेको छौँ त्यो पनि भने जस्तो भइरहेको छैन ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ मोल बिउको पनि समस्या छ सिँचाइको पनि समस्या छ त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती
13: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझै छन् कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी
16: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ
13: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ सुशीला ओली सीआईएन रेडियो मध्य पश्चिम दाङ
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पहिरोपछि असुरक्षित बाल बालिका खोज्दैछन् सुरक्षित आश्रयसँगै शिक्षाको अधिकार
17: सड़कको माथिबाट पहिरो झरिरहेको छ यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौं र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौं र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ
0: पहिरो प्रभावित बालबालिकालाई जोगाउने सरकारको पहलबारे बालबालिकाको प्रश्न सहित सरोकारवालाको जवाब संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
18: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
19: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
18: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
18: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 315 खण्डमा छौं। वर्षासँगै देशभरि बाढ़ी र पहिरोका घटनाहरू बढ़िरहेका छन्। त्यसमध्ये जाजरकोटमा हालै ठूलो वर्षापछि पहिरोले जनधनको क्षति पनि भएको छ। केही बाटोहरूमा पहिरो जाँदा विद्यालयहरू बन्द भएका छन्। जाजरकोटका केही विद्यालयका बालबालिकाको प्रश्नको जवाब हामीले प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग लिएका छौं।
17: नमस्कार, म राजेन्द्र, म जाजरकोटको खेरा नगरपालिका वार्ड नम्बर 12 सन्दर्शती माध्यमिक विद्यालयमा अध्ययनरत छात्र। हाम्रो विद्यालय गाउँघरतिर चाहिँ सडकको माथिबाट पहिरो झरिरहेको छ। यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ होला?
20: स्थानीय तहसम्म चाहिँ कोर्डिनेट गर्छौँ। जुन किसिमको हाम्रो विद्यार्थी भाइ बहिनीले प्रश्न गर्नुभएको छ, नलगाड नगरपालिकासँग सम्बन्धी रहेछ। नलगाडको हाम्रो विपद फोकल पर्सनलाई कुन बाटोको कुन विद्यालय हो अवरोध भएको हामीलाई जानकारी प्राप्त भयो भने स्थानीय तत्काल स्थानीय तहमा भएको विपद उद्धारको सामान हामी डोजर मार्फत चाहिँ विद्यालयसम्म पुग्ने बाटोहरूलाई सहज रूपमा चाहिँ तपाईँको खुल्ले वातावरण हामी सिर्जना गर्छौँ। त्यसरी विद्यालय जानै नसक्ने अवस्था चाहिँ सिर्जना हुन दिँदैनौ। यो प्रश्नको लागि भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु।
21: मेरो नाम चाहिँ प्रतिज्ञा, म चाहिँ अहिले पढ्ने 10मा। हाम्रो यो विपद व्यवस्था सम्बन्धी अब के व्यवस्थापन गरिएको छ, विद्यार्थीहरूलाई के कतिको सुविधा दिएको छ, अनि बाढी पहिरो व्यवस्थापन निम्ति हामीले स्थानीय सरकारवालाको के भूमिका रहेको छ, अनि बाढी पहिरो कति अपेक्षा गरिएको छ, कति योजनाहरू बनाइएका छन्, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सक्छौँ, र विभिन्न कस्ता तालिमहरू पनि हाम्रो विद्यालयमा अथवा हाम्रो समुदायमा कस्तो कस्तो तालिमहरू व्यवस्थापन गरिएको छ?
20: धन्यवाद प्रश्नको लागि। जाजरकोटमा विशेष गरेर भूकम्पपछि धेरै ठाउँमा चाहिँ जमिनको चाहिँ अलि हलचलको कारणले र एकचोटि मनसुनको कारणले गर्दा धेरै बाटोहरू अवरुद्ध छन्। यसको लागि पूर्व तयारीको निम्ति हामीले प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह र मातहतका निकायहरूबाट हाम्रो सुरक्षा निकाय मार्फत कसरी विपदमा चाहिँ सुरक्षित हुने भन्ने विषयमा हामीले चाहिँ प्रचार प्रसार पनि गरेका थियौँ र स्थानीय तहबाट यसरी विपदमा कसरी चाहिँ तपाईँ सेभ हुने भन्ने विषयमा पनि हामीले टाइम टाइममा चाहिँ तपाईँको सार्वजनिक चाहिँ सूचना दिने र स्कूलहरूमा गएर पढाउने चाहिँ काम गरेका थियौँ। र हाम्रो विपद पूर्व तयारीको विषयमा चाहिँ उहाँले कुरा गर्नुभएको छ। विपद पूर्व तयारीमा हामीले मनसुन जाने विपदबाट कसरी हामी सेभ हुने, हाम्रो टिमहरू कसरी परिचालन हुने, कुन ठाउँमा विपदको यदि घटना भइहाल्यो भने सम्बन्धित स्थानीय तहको विपद फोकल पर्सन र नजिकको सुरक्षा निकायमा कसरी चाहिँ सूचना छिटोभन्दा छिटो पुर्याउने भनेर टोल फ्री नम्बर 1234 हामीले त्यो नम्बर कायम गरेका छौँ। जुनसुकै व्यक्तिले जुनसुकै प्रकारको चाहिँ विपद पर्दा पनि त्यो फोनमा चाहिँ तपाईँ कल गरेपछि हामी तत्काल रिस्पोन्ड गरेर क्विक रिस्पोन्स टिमहरू चाहिँ हामीले चाहिँ गठन गरेका छौँ। अब ब्याडलक भनौँ अनलक्की भनौँ, हिजो राति चाहिँ तपाईँ ठूलो चाहिँ वर्षा र विपदको कारणले भेरी नगरपालिकाका विभिन्न ठाउँमा चाहिँ ठूलो चाहिँ बाढी र पहिरो जाँदाखेरि केही चाहिँ विद्यालय आगमन जाँदा हामी दिनभरि चाहिँ राहत उद्धारको कार्यक्रममा खट्यौँ र केही विद्यालयमा एक दुई दिन चाहिँ त्यो बाटोहरू सञ्चालन गर्न हामी समन्वय गरिरहेका छौँ स्थानीय विपद व्यवस्थापन समिति। र भोलि चाहिँ हामी डीडीएमसीको बैठक बसेर कुन कुन ठाउँका विद्यालय पहुँचका बाटो, ग्रामीण क्षेत्रमा पुग्ने बाटाहरू कुन कुन बाटाहरू अवरोध छन्, त्यो डीडीएमसीको बैठकले तत्काल चाहिँ तपाईँको कार्ययोजना बनाएर ती कुराहरू चाहिँ तपाईँ बाटोहरू चाहिँ तपाईँको खुलाउने र विपद प्रभावितलाई राहार र चाहिँ अस्थायी बसोबासको व्यवस्था गर्ने भन्ने कुरा चाहिँ हामी योजनामा छौँ। प्रश्नको लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद र विपदमा कसरी सुरक्षित हुने भनेर हाम्रो निरन्तर चाहिँ जिल्ला प्रहरी कार्यालय केही चाहिँ एनजिओ आईएनजिओ र संस्थाहरूबाट र स्थानीय विपद व्यवस्थापनबाट पनि हाम्रा चाहिँ तपाईँको प्रसार प्रसार र जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसको लागि प्रश्नकर्ता नानीलाई धेरै धेरै धन्यवाद।
22: नमस्कार, मेरो नाम ईश्वर कक्षा 9 गर्छु, यही जाजरकोट खेडा नगरपालिका वडा नम्बर 12। मेरो स्कुलको नाम चाहिँ श्री जनकल्याण माध्यमिक विद्यालय खेडा नगरपालिका। अहिले जाजरकोटमा बढी बाढी पहिरो गएको छ अनि त्यसपछि हाम्रा विद्यालयका या धेरै विद्यालयका बालबालिकाहरूका किताबहरू भिगिसकेका छन् र त्यसपछि यो बाढी पहिरो जोखिममा तपाईँहरूले कस्तो भूमिका लिनुभएको छ हामीलाई यसको माध्यममा।
2: हस्, धन्यवाद। प्रसन्नकर्ता भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी आज केन्द्रित भेरी नगरपालिका अन्तर्गतको वडा नम्बर 2 विपद प्रभावित क्षेत्रमा हामी केन्द्रित थियौं। प्रसन्नकर्ताको छेडागा नगरपालिकामा हाम्रो विपद सम्बन्धी त्यस्तो खालको घटना घटेको, बाटो अवरोध भएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छैन। तथापि ठूलो चाहिँ वर्षा भएको कारणले गर्दा केही स्थानीय रोडहरू अवरोध हुन सक्छन्। यो प्रसन्नसँगै मैले चाहिँ विपद फोकल पर्सनसँग फोन गराएर कुन कुन बाटाहरू चाहिँ कहाँ अवरोध छन्, स्थानीय तहको सहकार्यमा र सड़क चाहिँ डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयबाट हामी त्यो अवरोध भएका चाहिँ बाटाहरू तत्कालहरू चाहिँ खुलाउने, विद्यालयहरू चाहिँ सुचारू रूपमा भाइ बहिनीहरूलाई सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्छौं र स्थानीय आगमनलाई सहज बनाउनतिर चाहिँ हामी केन्द्रित रहन्छौं। र हाम्रो एउटा विपद पूर्व तयारी हाम्रो कार्ययोजना छ, त्यो कार्ययोजना अनुसार तत्काल हाम्रो रिस्पोन्स गर्ने टिम छ, त्यो टिम पनि त्यस्तो विपद चाहिँ अथवा बाटो अवरोध भयो, विद्यार्थीले पढ्नै अवरोध हुने स्थिति सिर्जना भयो भने हाम्रो टिम पनि त्यहाँनिर चाहिँ तपाईँ उपस्थित हुन्छ। स्थानीय तहको विपद व्यवस्थापनको फोकल पर्सनलाई सम्पर्क गरेर यसको लागि चाहिँ हामीले जुन किसिमको जानकारी दिनुभयो हामी त्यसको लागि रिस्पोन्स गर्छौँ। हाम्रो चाहिँ क्विक रिस्पोन्स टिम तयार छ, केही समस्या भएछ भने यो टेलिफोन मार्फत र हाम्रो टोल फ्री नम्बर 1234 तपाईँले सिधै कल गर्न सक्नुहुन्छ। बाबु नानीहरूलाई म त्यही किसिमको चाहिँ मेसेज दिन चाहन्छु। प्रश्नको लागि हार्दिक धन्यवाद।
18: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
0: पछिल्लो समय नेपालमा पहिरोको कहर बढ्दै 5 22 जनाको मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका 100 परिवार पहिरोका कारण विस्थापित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगोलिक अध्ययन गर्ने भएको छ। पहिरोको संकेत चिन्ह विज्ञले आग्रह गरेका छन्। क्षमताभन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5,00,000 रूपियाँसम्म जरिवाना गरिँदै कांग्रेसको पार्टी नेतृत्व आधिकारिकका विवाद अब अदालतले टुंग्याउने भएको छ। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष ओलीको दावी छ। पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर व्यवसाय बन्द हुने भएका छन्। भिसा आइसकेका श्रमिकलाई समेत नउडाउने व्यवसायीहरूको निर्णय रहेको छ। कैलालीका
3: 337 बेलुकीको 8 बजेको छ।

0: Elembu FM 89.6 MHz.
1: गरेमा
2: भन
1: चलचित्र पर्दैछ कि सुन्छस्?
2: सुनौ न त
1: ल, तँ पनि गा है त।

0: No! No! No!
1: El Ambu Break Time.
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण।

0: टेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
0: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
2: 9849913027।
3: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
4: हाम्रा सेवाहरू:
5: स्टेसनरीका सम्पूर्ण सामानहरू,
4: फोटोकपी प्रिन्ट,
5: कलर प्रिन्ट,
4: पीवीसी आईडी कार्ड,
5: सबै प्रकारका खेलकुद सामग्रीहरू,
4: सबै तहको तथा विभिन्न पुस्तकहरू,
5: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
4: ट्रफी,
5: मायाको चिनो,
4: मेडल,
5: फ्रेम,
4: जर्सी सेटहरू तथा प्रिन्ट,
5: सब्लिमेसन प्रिन्ट,
4: जर्सी प्रिन्ट,
5: कस्टमाइज कप प्रिन्ट,
4: मेटल फोटो प्रिन्ट।
5: प्रोप्राइटर
4: प्रकाश श्रेष्ठ,
5: सेवा स्टेसनरी एन्ड सप्लायर्स।
4: कन्ट्याक्ट नम्बर 9841924274।
6: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ। गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangachu Gurinagar Palika 5, Sindhupalchok. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangachu Gurinagar Palika 5, Sindhupalchok.
7: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
8: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर, चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
7: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
9: एलम्बु FM 89.6 MHz।

0: के छ हौ माइलो, धेरै पछि पो भेट भइयो त।
1: ठिकै छु दाई, के गर्नु हजुर पूर्व म परे पश्चिम, भेट हुन त साह्रै गाह्रो हो दाई।
0: ल त्यसो भए यही मौकामा एउटा पूर्वेल गीत गाइदिउँ न त, गाउने हो त?
1: हुन्छ नि दाई, मलाई पनि पूर्वेली गीत साह्रै मनपर्ने। हजुर सुरु गर्नुहोस्, म पछ्याउँदै आउँछु नि।
0: ओके, म सुरु गर्छु है दाई।

Elambu FM 89.6 MHz.

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, एलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल भदौ 1 गते सोमबार, श्रावण शुक्ल पक्ष पञ्चमी तिथि, इस्वी सन् 2026 अगस्त 17 तारीक, नेपाल सम्बत 1146 गुरुवार, आज नाग पञ्चमी पनि। आज बिहान सूर्योदय 5:36 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:38 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। पहिरोमा परि जाजरकोट र रोल्पामा चारजनाको मृत्यु। कांग्रेस इतर पक्षको राष्ट्रिय भेला सम्पन्न। इतर पक्षको गतिविधिप्रति संस्थापन पक्षको आपत्ति। सोमबारदेखि देशभरका मेन पावर कार्यालय बन्दको घोषणा। भिसाएका श्रमिकको उडान समेत रोकिँदै। इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रेला $30,000 बराबरको इनामको घोषणा। बेल्जियममा कामदारले फेला पारे 1.5 अर्ब रूपियाँ भन्दा बढ़ीको सुन। र 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जारी। क्षितिज र प्रिन्स बीच फेरि भिडन्त हुने। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको 32 स्थापना दिवसको अवसरमा चौतारा स्थित शहीद स्मृति राष्ट्रिय बाल ग्राममा रहेका 49 जना अनाथ र टुहरा बाल बालिकालाई ट्रयाक सुट वितरण गरेको छ। संघले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल ग्रामका बाल बालिकालाई उक्त पोशाक वितरण गरेको संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनु भएको छ। साझा खबरमा राष्ट्रिय खबर। जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ क्षेत्रमा लेदो सहितको पहिरोमा परि 3 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा भेरी नगरपालिका 2 सालधारा बस्ने 52 वर्षीय केदार कार्की, 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रति खत्री रहेको सशस्त्र प्रहरीले जनाएको छ। कार्कीको उपचारको क्रममा नेपालगंजमा ज्यान गएको हो भने पहिरोमा हराइरहेका 4 जना मध्ये उमा र रथीको शव भेटिएको छ। नेपाली सेना सशस्त्र प्रहरी बलको जाजरकोट गुल्माबाट खटिएको विपद व्यवस्थापन तालिम प्राप्त टोलीले हिजो उद्धार गरेको हो। प्रहरीले 8 वटा घरमा क्षति गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। यस्तै रोल्पाको लुङ्गरी गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिँदा 72 वर्षीय अम्मी गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित 300 जना भन्दा बढ़ीको उद्धार गरेको छ। पहिरो पीड़ितको खोज तथा उद्धारका लागि भवानी दलगनबाट खटिएको टोली र अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा हिजो उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा पठाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाको टोलीले पहिरोमा परि घाइते भएका 8 जनाको उद्धार तथा 4 जनाको शव निकालेको निर्देशनालयले जनाएको छ। नेपाली कांग्रेसको शेरबार देउबा पक्षले अलग्गै पार्टीमा अधिवेशन गर्ने सहितको विभिन्न निर्णय गरेको छ। करिब 5 महिना सिंगापुरमा बसेर फर्किनुभएका कांग्रेसका पूर्व सभापति देउबाले आयोजना गरिएको सम्मेलनले देवलाई सभापतिकै निरन्तरता भन्दै यस्तो निर्णय गरेको छ। गत वर्ष पुसमा भएको विशेष महाधिवेशनले देवलाई सभापतिबाट हटाएर गगन थापालाई पार्टी सभापतिमा चयन गरेको थियो। कांग्रेस देउबा पक्षीय सम्मेलनले नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान हो भनिएको छ। नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नै धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने निर्णय समेत गरेको छ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेलाको आयोजना गरी